0: ये समझे हैं कि एक एक एक बीमारी है किसी को नुकसान पहुंचाने के लिए, लेकिन क्या वो जादू हर आदमी को जो चाहेगा ऐसे हो जाएगा? ऐसे कभी नहीं हो गई। हाँ, ये आदमी जो है ऐसे ही समझे, कोई किसी गोली मारता है तो अब किसी की मौत आ गई होगी तो गोली लग जाएगी, नहीं होगी तो वो गोली इधर उधर हो जाएगी। तो माना यह है कि असल जो फाइनल जो चीज होती है और वो अल्लाह की तरफ से होती है। तो जादू वाला भी अगर आज ये समझे कभी जादू हो जाएगा तो ये हो जाएगा वो हो जाएगा, उस परेशानी में रहें, तो ये जो है इस्लाम के अकीदे के खिलाफ है। और इसलिए हाँ, इस्लाम ने ये बताया है कि इन चीजों से अगर बचना है, ये बीमारियां हैं दुनिया के अंदर, तो इन बीमारियों में खतरात में जैसे कि बहुत सारे जानवर भी यहाँ पैदा है दुनिया में जो जहरीले जानवर हैं, सांप है, बिच्छू है, तो इस्लाम ने बताया कि इनसे आपने कैसे निपटना है, कैसे एहतियात करना है, और वो अक्ल शुऊर दिए है ये, तो आपने वो असबाब इख्तियार करना है। तो इन असबाब को इख्तियार आप करें। आम मसला ये है कि किसी आदमी को ये चाहिए कि भाई उसके रिजक के अंदर बरकत हो, उसके अंदर ये है, तो आप ठीक है उसके लिए मेहनत करो और रिज़्क़ हलाल कमाओ और अल्लाह से दुआ भी करो तो अल्लाह ताला तुम्हें दे देगा। ये सुबह शाम की मिसालें हैं कि अल्लाह पाक कैसे कैसे लोग रिजक दे देता है। और बाज दफा जो है आप अगर मेहनत करते हो आपको रिजक आप मेहनत किताब नहीं मिलता है तो उसमें भी कोई खास मसलियत होती है, या आप कल मिल जाएगा परसों मिल जाएगा। तो मकसद ये है कि जो असबाब अल्लाह ताला दे उस असबाब को इख्तियार करो। अगर किसी आदमी को ये चाहिए कि भाई मुझे बच्चे होने चाहिए, बच्चों को मेरे पास हो, तो क्या करना है कि शादी करनी है, और शादी करने के बाद अगर कोई बीमारी है तो इलाज कराना है। तो ये असबाब इस्लाम ने बता दिए। तो लेकिन आप ये जो जाकर के ये जादू फादू यही ये चीजें जो है नजूमी इनके पास आ जाना, ये वो चीजें हैं जो मुसलमान की तवक्कुल को भी खराब कर देते हैं, अल्लाह के भरोसे भी खराब कर देते हैं, अल्लाह ताला की जो कजा कदर ईमान होता है उसको भी खराब कर देते हैं। इसलिए आप देखेंगे कि जो लोग इन चीजों में पड़े जाते हैं, अव्वल तो वो ईमान से ये जो जादू काम करते हैं वो ईमान से पहले निकलते हैं, फिर कुछ शयातीन उनका कुछ काम करते हैं तो ईमान से भी गए, और जो लोग इन पर अमल इंसान रहते हैं उन बेचारों के भी इंजाम बहुत ही बुरा होता है। तो ये सुबह शाम जो बड़े बड़े अजीब हादसा हम सुनते हैं वो इसी वजह से होता है कि लोग इन्हीं चीजों के अंदर पड़े हुए रहते हैं। ये तो इस्लाम असल में ऐसा ये दीन हक है, अल्लाह तबारक व ताला ने इस रूए जमीन पर जो चीजें बनाई हैं ये भी बताया कि तुम्हारे फायदे के लिए हैं, लेकिन उसका सही असबाब तुमने इख्तियार करना है। तो अल्लाह ताला ने दलाइल पर और हक्कानियत पर हर चीज कायम की हुई है, और अगर आप दलाइल से हट करके और अगर आप और कोई काम करना शुरू कर देंगे तो इसको कहते हैं तवाहुम, के आप जो है एक वहम में पड़े हुए हैं। ये इस तवाहुम में से ये भी है कि आप बैठे बैठे आपको कुछ हुआ और आप ओहो किसी ने जादू कर लिया, तो वहम की वजह से आप खामा बीमार हो जाएंगे या नजूम या ये चीजें सारे। तो तवाहुम जो है कि हकीकत कोई नहीं हो, दलाइल आपके पास कोई नहीं है, वो दलील नहीं कुछ नहीं है, और यह वो असबाब आपने इख्तियार नहीं किया चीज से बचने के उसके लिए, लेकिन वहम में आप मतलब ये लग गए हैं। ये तो इस वहम इस्लाम जो है वो हर एतबार से इस वहम से निकालता है। इस वहम की एक मिसाल आप ये भी रख लें कि देखें हर जो मुसलमान है, हर मुसलमान जो है उसको, और आप कैसा भी मुसलमान हो तो आप उससे पूछेंगे तुम मरने के बाद क्या चाहते हो, हर मुसलमान ये कहता है कि मैं चाहता हूँ कि मैं जन्नत में जाऊं और मैं जन्नत फिरदौस में जाऊं और मैं ये हो जाऊं और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शफ़ात हासिल हो जाए, हर ये के चाहता है। लेकिन चाहने के लिए आप मेहनत भी कुछ कर रहे हो या नहीं कर रहे हो? तो अब एक आदमी अगर उस तरीके से जिंदगी गुजार रहा है तो ये होता है कि हकीकत पर है कि अगर मुझे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शफ़ात चाहिए, मुझे अल्लाह की रजा है, मुझे जन्नत, वो जन्नत वाले काम भी करना है ये। लेकिन अगर आप जो है काम कुछ नहीं करना है, काम तो सारे जहन्नम वाले कर रहे हैं, काम तो सारे शैतान वाले कर रहे हैं, लेकिन चाहिए मुझे जन्नत चाहिए, ये होता है तवाहुम कि आप कर कुछ और रहे हो और इस तरह से हो। या अजय भाई एक आदमी को चाहिए कि मुझे औलाद, वो शादी नहीं करता है तो औलाद कहाँ से होगी भाई? तो ये इन तवाहुमात से इस्लाम ने लोगों को निकाल दिया कि तुम हकायक के ऊपर आ जाओ। इसलिए कुरान में जो जो है मुशरिकीन को उसको शिर्क से जो बाजी बाज रखा और तरदीद की, तो बार बार जो है अल्लाह पाक ने जो है शिर्क करने वाले ये कहा कि भाई जिसकी तुम पूजा कर रहे हो देखो ये तेरी बात सुन भी सकता है, ये तुम्हारी बात का जवाब दे सकता है, ये तो एक चीज बनाई है जो तुमने खुद बनाई है ये। और इस तरह से यहाँ तक कि कोई इंसानों में भी हो, कब्र है, कब्र के आप कर रहे हो तो कब्र वाला तो खुद जो है ना चाहते हुए मिट्टी के नीचे चला गया है और अपना पता नहीं था, तो वो तुम्हारी क्या मदद करेगा। तो ये सारे शिर्क ये चीजें हैं कि आप जो है हकायक से जो है आप जो है मुंह फेर देते हो और हकायक से हट जाते हो और इस तरह से ये बातें करते हो, तो ये चीजें सारी तवहुमात में है। तो इस तवहुमात की वजह से लोग क्योंकि दुनिया भी तबाह हो जाती है, अभी तवहुमात में से सुबह शाम सुनते हैं जो फ्रॉड चक्कर होते हैं लोगों के, और जो लोग कितने लोग जो है पाकिस्तान के नौजवान जो है वो जाया होते हैं कि वो गलत लोग हाथे चढ़ जाते हैं, तो वो भी यही एक तवहुम होता है कि ये अगर पैसे दे दूं उसका ये हकायक नहीं, हकायक को देखो जो असबाब इख्तियार कर रहे हो ये तबाही के असबाब है, बर्बादी के असबाब है, क्यों ऐसी चीजें करते हो ये। इस तरह से एक मिसाल ये भी है कि देख लें कि ये जो लोग ये जो है ड्रग्स का काम करते हैं ये करते हैं, तो आप ड्रग्स जो है ये खतरनाक चीज है, इस्लाम ने शिद्दत से मना किया, लेकिन बाद लोग करते हैं तो होता है क्या, ये जितना ये लोग करते हैं इस किस्म के तो उसका अंजाम क्या होता है, वो तबाही बर्बादी होती है, वो सड़कों में पड़े रहते हैं या उसका अंजाम हर एतबार से तबाही बर्बादी, कभी वो खैर नहीं होती है, उनकी नस्लों तक जो है उसका असरा चले। तो ये क्या होता है कि जो इस्लाम ने सही असबाब आपको बताए हुए आपने उस असबाब को इख्तियार करना है तो अब अल्लाह ताला आपको कामयाबी अता फरमाएंगे, लेकिन सही असबाब को छोड़ करके आप दूसरे रास्ते पर चल जाएंगे तो वो गलत रास्ते और उसमें तवहुमात भी होते हैं कि जहां अल्लाह ताला ने लिखा है कि इसमें कामयाबी नहीं होगी तो आप वहां से कामयाबी कहाँ से मिलेगी आपको। तो ये इस्लाम का एक ये बुनियादी अकीदा ही, आज काश के मुसलमान को अगर ये बात समझ आ जाए कि इस्लाम तवाहुम का दीन नहीं है, इस्लाम एक हकाय पर कायम दीन है। इसलिए आप दुनिया के जितने ही मजाहब हैं उन मजाहब को आप देखेंगे कि उनके पास अपने मजहब की जो है इबादत का कोई फायदा का कोई अकली चीज जो है जो अकल कबूल करती कोई चीज नहीं होती है, लेकिन इस्लाम में हर चीज जो है वो अकल को अपील करती है, अकल के मुताबिक होती है, दलाइल पर कायम होती है, इस्लाम के इबादत हों इस्लाम के अकायद हों उसके मुताबिक होती है ये। हत्ता के जो लोग आजकल एक ये भी एक फितना चला आ रहा है कि जो है वो अल्लाह ताला की तौहीद से इनकार करने का, ये सारी वो चीजें हैं जो तवहुमात होते हैं और हकायक से जो है उसका कोई ताल्लुक नहीं होता है और इंसान उन वहम में रहता है तो उसकी वजह से सारी ये तबाहियां बर्बादियां आती हैं। और इसी तवाहुम में से इसी वहम में से एक ये भी है कि जो मुसलमान आज ये चाहते हैं कि वो कामयाब हो जाएं, मुसलमान जो है जिनके लिए अल्लाह ताला ने कामयाबी के वादे किए हुए हैं और दीन इस्लाम जो सच्चाई का दीन मजहब है, तो आज मुसलमान उसके लिए परेशान है सब। तो उसकी परेशानी यही है कि उनका एक वहम है, वो ये चाहते हैं ये हो जाए लेकिन ऐसे होता नहीं है। ऐसी तवहुमात में से एक ये भी है, देखें आज दुनिया जो है उसके अंदर बद अमनी फैली हुई है, सारी दुनिया आज जो है वो एक आग में बद अमनी के आग में जल रही है, कहीं जंगे लगी हुई है और जहां जंगें नहीं लगी हुई हैं वहां सब परेशानियां हैं और मुसलमान खास करके मुसलमान मुल्क जितने भी हैं आज इंतहाई परेशानी के हालत में हैं। लोगों के पास माल दौलत होते हुए लोग सख्त परेशान हैं, उनके लिए कोई अमन नहीं है, उनको कोई पता नहीं कल उनके साथ क्या होने वाला है। और बाज मुल्क ऐसे हैं कि वहां महंगाई का एक तूफान है और बाज मुल्क ऐसे हैं कि वहां अंदरूनी इतना इंतशार खलफशार है खुद हमारे पाकिस्तान के अंदर के लोग जो है वो इंतहाई परेशानी के आलम है। तो ये सारी परेशानियां इसी वजह से हैं कि वो लोग वहम में रहते तवाहुम में रहते हैं, इनके हुक्मरान जो है मसलन अल्लाह तबारक व तआला ने क्या फरमाया, अल्लज़ीन आमनु व लम यलबसू ईमानहु बिज़ुल्म उलैका लहुमुल अमन वहुम मुहतदून, फरमाया कि जो लोग ईमान लेके आए हैं और इस ईमान के साथ जुल्म नहीं किया, यानी ईमान तो है लेकिन उसके साथ जुल्म किसी पर नहीं करते, तो ऐसे लोग जो है फरमाया इन्हीं को दुनिया में और आखिरत में अमन का हक है, इन्हीं को अमन की जिंदगी दुनिया में मिलेगी आखिरत में मिलेगी, और ये लोग हिदायत याफ्ता है ये। लेकिन अगर ईमान का दावा करते हैं लेकिन जुल्म पे इंतहा जिसके पास जो ताकत और कुव्वत है अपनी ताकत कुव्वत की बुनियाद पर दूसरे सत को रूंढता जा रहा है, उस ताकत कुव्वत की बुनियाद पर उसके अंदर ना कोई इंसानियत اور نہ کوئی اخلاقیات نہ کوئی دین، کوئی چیز کے سامنے نہیں ہے وہ، اور وہ ظلم ہو رہا ہے اور اس جو ہے بے پناہ ظلم کیا جا رہا ہے، لوگوں کے حقوق غصب کیا جا رہے ہیں، لوگوں کے حقوق پر ڈاکہ جا رہا جا رہا ہے، عزتوں پر ڈاکہ ڈالا جا رہا ہے، تو ایسے لوگوں کے لیے کبھی امن نہیں ہوگا۔ یہ تو قرآن کا وعدہ ہے کہ اگر تمہیں امن اگر چاہیے تو تمہیں جو ہے عدل انصاف لانا پڑے گا، اور اگر عدل انصاف نہیں لاؤ گے تم پریشان رہو گے، تمہیں چاروں طرف سے خطرات ہی خطرات ہوں گے، اور تم جو ہے ہمیشہ اس طرح سے بد امنی میں خود بھی رہو گے اور وہ بھی رہے گے۔ آج بد امنی قرآن کے کیا اصول بتائے، مثلا قرآن نے یہ بتایا ولن ترضى عنك اليهود ولا النصارى حتى تتبع ملتهم، صاف قرآن نے بتا دیا کہ یہ یہود اور نصارہ جو ہے یہ تمہارے کبھی بھی خیر خواہ نہیں ہوں گے، تم سے راضی خوش کبھی نہیں ہوں گے، کبھی خوش نہیں ہو گئے تم سے کہ تم ان کو خوش کرنا چاہو، کہ خوشی کا معنی یہ ہے کہ یہ تمہیں کوئی تمہارے خلاف کوئی چالے نہ چلیں، تمہیں نقصان نہ پہنچائیں اور تمہیں اس سے امن ہو جائے، یہ ایسے نہیں ہوگا، کبھی بھی نہیں ہوگا، چاہے تم کتنی ان کی چاپلوسی کر لو، کتنے ان کے نیچے جو لیٹ جاؤ، کتنے ان کے جوتے پالش کر لو، ان کے شکل و صورت بنا لو، ان کا نظام لے گا، کبھی بھی نہیں ہوگا یہ، تتبع ملتهم، یہاں تک کہ تم اعلان کر دو کہ ہاں میں یہودی بن گیا ہوں یا میں عیسائی بن گیا ہوں، تو پھر شاید یہ ان کے خطرات سے تم محفوظ ہو سکو گے اور یہ تمہارے خواب کو چالے نہیں چلیں گے۔ لیکن اگر تم نے یہ کر لیا یہودی یا آپ انہی کے دین مذہب کو تم نے اختیار اگر کر لیا تو پھر کیا ہوگا، اللہ تعالیٰ فرماتے ہیں وَلَئِن اتَّبَعْتَ أَهْوَاءَهُمْ، اگر تم انہی خواہشات کے پیچھے چلنا شروع کر دیا بعد الذی جاءک من العلم، کہ تمہیں دین حق آنے کے بعد پھر ان کی خواہشات پر اگر چلنا شروع کر دو گے ما لک من اللہ من ولی ولا نصیر، تو پھر اب اللہ کے مقابلے میں تمہارا کوئی نہ دوست ہوگا نہ مددگار ہوگا۔ ہاں تم نے ان کا نظام تو لے کے آئے ہو، تمام جو آئے مسلمان ملک ہیں، آج ملک ایسے ہیں کہ اسلامی ملک نہیں ہے، صرف مسلمان بھر رہتے ہیں، لیکن کوئی اسلامی ملک نہیں ہے جہاں اسلام کا نظام نافذ ہو، اور اس کی وجہ سے آج صرف ان کو خوش کرنے کے لیے جو اپنے جو ہے آپ کی بدخواہی چاہتے ہیں ان کو خوش کرنے کا آپ سب کچھ یہ کیا ہوا ہے، تو اللہ تعالیٰ فرماتے ہیں پھر تم ان کو کچھ بھی کر لو، لیکن اب اللہ کا عذاب جب آئے گا تو تمہیں کوئی نہیں بچا سکے گا۔ یہ تو یہ تو توہم میں آج رہ رہے ہو کہ فلانا نے تعریف کر لی اسے خوش ہو گئے ہو، فرمایا یہ وہم سے کام نہیں چلے گا، اس وہم میں رہو گے ہمیشہ جو ہے اس توہم میں رہو گے، لیکن تمہیں کبھی خیر نہیں ملے گی۔ تو مسلمانوں، مسلمان جو ہے آج قرآن کی صاف واضح تعلیمات ہیں کہ آپ جو ہے وہ اس واضح تعلیمات جو روز روشن کی طرح سے واضح ہیں، ان تعلیمات جو حقائق پر قائم ہیں، ان تعلیمات پر کوئی اگر عمل کرے گا تو اس کے لیے دنیاوی کامیاب ہے اور آخرت بھی کامیابی ہے، نہیں تو اب جو پریشانیاں آج لاحق ہیں، طرح طرح کے عذاب آ رہے ہیں، مصیبتیں آ رہی ہیں، پریشانی آ رہی ہیں، یہ اسی وجہ سے ہے کہ آج کا مسلمان یا آج کا انسان ایک توہم میں وہم میں رہ رہا ہے۔ اللہ تبارک و تعالی ہم سب کو ان جو ہے وہم کے جو اندھیروں سے نکال کر کے نور حق، حق کی روشنی کی طرف اللہ تعالیٰ لے آئے، حق پر اللہ تعالیٰ ہمیں ہماری آنکھیں کھول دے کہ ہم حق کو دیکھنے والے بن جائیں۔ اسی نبی کریم صلی اللہ علیہ وسلم کی یہ دعا ہے، فرمایا اللہ ارنا حقا حقا وارزقنا اتباعہ، اللہ تعالیٰ ہمیں آنکھوں سے حق دکھا دے اور پھر ہمیں جو ہے اس حق کبھی اتباع کرنے کی توفیق عطا فرما دے، وارنا باطل باطل وارزقنا اجتنابہ، اور باطل کا باطل ہمیں دکھا دے، ہمیں آنکھیں بند ہیں، عقل بند ہیں کہ ہمیں باطل نظر نہیں آ رہا ہے، ہمیں خطرات نظر نہیں آ رہا ہے، ہمیں اپنی ہلاکت نظر نہیں آ رہا ہے، لیکن ہمیں دکھا دے اللہ تعالیٰ اور پھر ہمیں عقل دے، توفیق دے کہ ہم اس باطل سے بچ بھی جائیں۔ تو مسلمانوں، یہ ہر مسلمان کے فرض بنتا ہے کہ جو ہے اپنے گھر کی زندگی میں، اگر ہم ہر انفرادی زندگی میں کامیابی چاہتے ہو، اگر آپ یہ چاہتے ہو کہ میری اولاد میری فرمانبردار بن جائے، میری بیوی جو ہے وہ میرے جو ہے حقوق کو جاننے والے بن جائے، تو ہمیں اس تعلیمات کو لینا پڑے جو اسلام نے دی ہوئی ہے۔ آپ اللہ تعالیٰ کے فرمانبردار بنو گے تو اللہ تعالیٰ جو ہے آپ کے بیوی بچوں کو ان کو آپ کا فرمانبردار بنا دے گی، لیکن آپ اللہ کے باغی بنو اور یہ توقع رکھو کہ وہ اولاد آپ کے فرمانبردار بن جائے، بیوی آپ کے جو ہے حقوق ادا کرنے والے، ایسے کبھی نہیں ہوگا۔ تو یہ حقائق کے اوپر آپ آ جاؤ، اور آپ چاہتے ہو کہ آپ کی آخرت اچھی ہو جائے، آپ کی جو ہے مال میں برکت ہو جائے، تو آپ کو جو ہے یہ اسلام کے اصول ہیں، صدق اور سچائی اور امانتداری ایمانداری اس کو اگر اپناؤ گے تو اللہ تعالیٰ آپ کے تھوڑے سے رزق برکت عطا فرما دے. لیکن اگر آپ نے اس سچائی امانتداری کو اس کو چھوڑ دیا اور جھوٹ کا لباس پہ پہن کے رکھا رہا تو کچھ عرصے کے بعد یہ جھوٹ کا لباس اتر جائے گا اور پھر آپ سب دنیا دیکھے گی آپ کس طرح سے لوگوں کے سامنے بے پردہ ہو گئے ہوئے. تو براہ اسلام ایک حقائق کی دعوت دیتا ہے. اسلام آدمی کو وہم و توہم سے نکالتا ہے اور حقائق پر آ جائے. اور اسلام کی یہی خوبی ہے, اسلام کی تاریخ ہے کہ وہ لوگ جو پہلے بتوں کو پوجا کرتے تھے اور بتوں کی پوجا کرتے کرتے آپس میں جو ہے ایک دوسرے دست و قربان ہوتے تھے, خون ریزی ہوتی تھی, جب انہوں نے اس حقائق کو ماننا شروع کر دیا تو ان لوگوں نے دنیا کے اندر اسلام کی روشنی سے دنیا کو منور کر دیا. یہ تو آج کا مسلمان خاص کر کے ہمارے ملک پاکستان نئے انتہائی خطرات میں ہے, اور وہ خطرات اسی وجہ سے ہیں کہ ہم نے اللہ کی تعلیم کو چھوڑ دیا, ہم نے اللہ تعالیٰ سے جو وعدہ کیا تھا اس وعدے کو پورا نہیں کیا, اس جھوٹ کی وجہ سے, اس جو ہے اللہ تعالیٰ وعدہ خلافی کی وجہ سے ہم نے دوسروں کو خوش کرنے کے لیے زندگیاں لگا دی, دوسرے خوش بھی نہ ہوئے اور اللہ تعالیٰ جو ہے اس سے بھی ہماری ناراضگی ہوئی. آج جو ہے ہمیں ہر طرح کی زمینی آسمانی ساری پریشانیاں ہیں. اللہ تعالیٰ مسلمانوں کو ہدایت دے اور اللہ تعالیٰ ہمارے ملک پاکستان کی حفاظ کرے ہر خطرات سے, اور اللہ تبارک و تعالیٰ بیماروں کو شفائے کاملہ عاجلہ نصیب فرمائے, اور اللہ تعالیٰ مرحوم کی مغفرت فرمائے. وآخر دعوانا الحمد رب العالمین.
1: سامعین و ناظرین, آپ سماعت فرما رہے تھے حضرت مولانا فاروق سلطان صاحب کا خطاب. سامعین ناظرین, آپ نے ان کا خطاب سنا, آپ بھی یہ کتب کھولا کریں, آپ بھی پڑھا کریں تاکہ آپ کو دنیا کا علم بھی ہو اور باقی چیزوں کا بھی علم ہو. سامعین ناظرین, ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے, کوئی بات کرنا چاہے, اپنی رائے دینا چاہے, اس کے لیے ادھر آپ کی آواز کا ٹائم حاضر ہے.
2: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
3: بسم اللہ الرحمن الرحیم. حضور اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم جب ہجرت کر کے مدینہ منورہ تشریف لے گئے تو بچیوں نے دف بجا کر آپ صلی اللہ علیہ وآلہ وسلم کا استقبال کیا. یوں طلع البدر علینا دف کے ساتھ پہلی نعت ٹھہری. اسی محبت اور عقیدت کو مد نظر رکھتے ہوئے دف کے ساتھ نذرانہ عقیدت بحضور سرور کائنات حضرت محمد صلی اللہ علیہ وآلہ وسلم پیش خدمت ہے.

0: रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। धूप और साया साथ साथ चल रहे हैं, सियासत भी साथ साथ चल रही है और ख़बरें भी साथ साथ चल रही हैं। तो इस वक्त हम आपको अपने थिंक टैंक सैयद तौकीर हसन बुखारी शाह साहब के पास लेकर चलते हैं कि उनके पास आज क्या है। शाह साहब, खुश आमदीद कहते हैं आपको।
2: आपके नाज़रीन सबको मेरी तरफ से अस्सलामु अलैकुम।
1: वालेकुम सलाम। शाह साहब, मौसम और ये सारी चीजें, ठंडा गर्म चलता रहता है, सियासत भी चलती रहती है, आज क्या लेकर आए हैं हमारे सामान्य नाज़रीन के लिए?
3: देखिये, इस वक्त मौसम जो है वो अल्लाह के फजल से बहुत बेहतर है। हम लोग पिछले एक हफ्ते कुछ गर्मी हुई थी लेकिन बारिशों की वजह से, क्योंकि सख्त पानी की कमी हो रही है पूरे यूरोप के अंदर, पूरी दुनिया के अंदर पानी, पीने वाले पानी की कमी हो रही थी, इसलिए बारिशों का डेनमार्क के अंदर होना बहुत ही जरूरी था। तो अल्लाह ताला ने कुछ ऐसा मौसम यहाँ पे बना दिया कि आज भी वो कह रहे हैं कि डेनमार्क के मुख्तलिफ हिस्सों में बहुत तेज, जो जिसको स्काईपुल कहा जाता है, वो बारिश होगी। और ये अच्छा शगुन है कि यहाँ पे सिर्फ इंसान ही नहीं, नबातात और हर किस्म के जो दूसरी चीजें हवानात पर हैं उनको भी पानी की जरूरत होती है। जमीन के अंदर भी कई ऐसी चीजें होती हैं जिनको पानी की बहुत शदत से जरूरत होती है। तो अल्लाह ताला की ये रहमत है और रहमत से मायूस नहीं होना चाहिए, लेकिन इसके साथ आपको पता है कि यहाँ पे फेस्टिवल्स भी चल रहे हैं और उनकी भी जो है प्रॉब्लम वो बारिश की वजह से सामने आ रही है, हर एक चीज हो रही है, लेकिन मौसम बहुत अच्छा है और बिल्कुल इस तरह का मौसम है जैसे कि हम मरी में आए हैं। हल्की हल्की हवा चल रही है और ये हवा जो है ये हमारे लिए बहुत बेहतर है और सेहत के लिए बहुत अच्छी है। जी राजा साहब,
1: शाह साहब, सेहत के लिए बहुत अच्छी है। छुट्टियां खत्म हो जाएंगी फिर जो है सियासतदान बात करेंगे, अभी तो छुट्टियां पर हैं, तो अभी तो शुगर लगा हुआ हर तरीके का, खबरें फिर भी आ रही हैं, तो क्या खबरें भी तुमको बताया मैं?
3: देखिए जी, खबरें इस वक्त तो इंतहाई, पूरा दुनिया, पूरा यूरोप, इवन डेनमार्क जो है यूरोप के अंदर, हमने अगले दिन भी ये बात की थी कि यूक्रेन के बाद अगर देखा जाए तो दुनिया में सबसे, यूरोप के अंदर सबसे ज्यादा हालात जो है वो सियासी, वो इस वक्त डेनमार्क के अंदर खराब है। लेकिन अगर हमारे सियासतदान सिर्फ इस बात को ये अजम उठाए हुए हैं कि हमारे, हमारी फैमिली, हमारी बात, हमारा ये जो घूमना है बात छुट्टियों पे, ये बहुत जरूरी है, हम छुट्टियों पे हैं, तो फिर वो सियासतदान ही है, फिर के वो आम वर्कर हैं जो कि छुट्टियों पे चले गए हैं और उनको अवाम और सियासत का कोई उनका ओना बिछोना आप ये कह सकते हैं कि उनके साथ नहीं है। सियासतदान, जैसे मैंने पहले कहा था नाज़रीन को, कि सियासतदान वैसी है जैसे एक जज होता है हर वक्त ड्यूटी पे, जैसे एक पुलिस वाला होता है हर वक्त ड्यूटी पे, एक फौजी होता है हर वक्त ड्यूटी पे, तो सियासतदान जो होता है वो हर वक्त सियासत ही करता है, क्योंकि उसका जो अज़्म होता है वो अवाम की बेहतरी के लिए होता है, अवाम को इंफॉर्मेशन देने के लिए होता है, अवाम के साथ उसका रابطہ जुड़ा रहता है ताकि अवाम कल को उसको यतीमी की सूरत में बनाकर लोगों के सामने जाकर ये ना कहना चाहिए कि जी मुझसे गलती हो गई है, मुझे वोट डालने, नहीं, बल्कि लोगों को इल्म होना चाहिए कि ये उनके लिए जाग रहा है और उनके लिए काम कर रहा है। तो हमारे सियासतदानों को आना चाहिए। अभी अगस्त का महीना आ रहा है, ये जुलाई का महीना तकरीबन खत्म हो गया, तो सितंबर, 5 सितंबर को यहाँ पे बहुत बड़ा जुलूस निकलने जा रहा है जो फॉरनर्स के खिलाफ है। इसी तरीके से जो कवानीन है यहाँ के, मैंने हजार बार ये बात आपके रेडियो से, आपकी जरिए से ये बात नशर की है कि डेनिश आइन और डेनिश लॉज में जमीन और आसमान का फर्क है। हमारे लोग, हमारे सियासतदान, जो हमारी जुबान, अहले जुबान है हमारे, वो इस बात को क्यों नहीं समझते कि जी नहीं ये ऐसे है, ये ऐसे है। देखिए यहाँ पे वो कानून को सख्त से सख्त किए जा रहे हैं, यहाँ पे आप महफिलें लगा रहे हैं, آپ کے پاس اس وقت بہت بڑے چانس ہیں, اتنے مینگو فیسٹیولز ہو رہے ہیں کوپنہیگن کے اندر, کوپنہیگن سے باہر ہو رہے ہیں, آپ وہاں پہ جا کے اپنے سٹال لگا سکتے ہیں, لوگوں کو ہر زبان کے اندر انفارمیشن مہیا کر سکتے ہیں, آپ لوگوں سے ذاتی طور پہ, یعنی کہ آپ صرف 10 منٹ کے لیے 15 منٹ کے لیے جائیں مینگو خرید رہے, یا اپنا فوٹو سیشن کرانے کے لیے مخصوص لوگوں سے جفے مارنے کے ذریعے آپ جائیں, یا اگر کہیں کرکٹ میں ظاہر ہو کر آپ یہ کہیں جی کہ اس سے لوگوں پہ بہت زیادہ ہمارے اثرات پیدا ہو گئے, نہیں, یہ غلط چیز ہے. آپ کو ہر انسان کے ساتھ بات کرنی چاہیے, ان سے ان کی مشکلات کا پوچھنا چاہیے, صرف السلام علیکم کرنا یا فوٹو کا سیشن کرنے سے نہیں, آپ کو بتانا چاہیے لوگوں کو, خصوصی طور پہ جو ہماری وہاں پہ بہنیں بیٹیاں آئی ہوتی ہیں لیڈیز, آپ کو ان سے مخاطب ہونا چاہیے, ان کو اوپنلی یہ بتانا چاہیے کہ یہاں کے قوانین کیا بنے ہیں, یہاں پہ کیا سختی ہیں. اب کمیون میں جو لوگ کام کرتے ہیں ان کا فریضہ کیا ہے کہ وہ لوگوں کو کیا بتائے, یہاں کے جو میڈیکل بیماری پہ لوگ ہوتے ہیں ان کو یہ علم نہیں کہ جب ڈاکٹر ایک میڈیسن لکھ کے دیتا ہے تو وہ میڈیسن جو ہے وہ ڈاکٹر سے تو لکھوا لیتے ہیں لیکن جا کے اس کو اپوتھیک سے بائے نہیں کرتے, جب تک وہ اپوتھیک سے بائے نہیں کرتے تو کمیون کو اس بات کا پتہ لگ جاتا ہے, گورنمنٹ کو فوراً پتہ لگ جاتا ہے کہ اس نے ڈاکٹر سے یہ چیزیں لکھوائی ہیں لیکن یہ چیزیں اس نے خریدی نہیں, تو اس پہ اس کا جھوٹ سچ پکڑا جاتا ہے. بعد میں یہ لوگوں کو کہتے ہیں جی کسی نے ہماری شکایت کر دی, دیکھیں جی فلانے نے یہ کر دیا. دیکھیں جو میڈیسن جو آپ کلیئر کر رہے ہیں, جو آپ یہ ڈاکٹر کو یہ بتا رہے ہیں کہ مجھے گھٹنوں کی یا مجھے کمر کی یا مجھے جو بیماری ہے اس کی دوائیات جو ہیں جو بھی وہ لکھ کے دیتا ہے ڈاکٹر, وہ آپ کو بائی کرنی پڑیں گی. اگر آپ بائی نہیں کرتے تو وہ آپ کے کمیون کے پیج پہ باقاعدہ رجسٹرڈ ہوتی ہے کہ اس بندے نے یہ دوائی لی, اس کا کتنا آپ کے دوائیوں کا سالانہ خرچہ کتنا, ماہانہ خرچہ کتنا, یہ وہاں پہ آٹومیٹکلی رجسٹرڈ ہو جاتے ہیں. یہ کام ہمارا بتانے کا نہیں, یہ کام ہے جو سیاستدان جو کام کر رہے ہیں, جو کہتے ہیں جی کہ ہم ویلفیئر تنظیمیں چلا رہے ہیں, یہاں پہ جو تنظیمات بنی ہیں یہ ان کا لوگوں کا کام ہے کہ آ کے لوگوں کو اویئرنیس دے. اسی طریقے سے جیسے یہ مینگو فیسٹیولز ہیں یہ دوسری چیزیں ہیں, اس کے اوپر بہت زیادہ تنقید جو ہے وہ پبلک میں بھی آ رہی ہے, وہاں پہ بہت زیادہ چیزیں چل رہی ہیں, لیکن کیونکہ یہ لوگوں کا کام ہے اس کے اوپر بھی لوگوں کو یہ کان دھرنا چاہیے کہ یہ چیزیں جو ہیں یہ ایکسپلوڈ ہو چکی ہیں, کب اس کے اوپر کام ہوگا میں اس کے اوپر کوئی بات نہیں کروں گا, لیکن ہمارے علم میں یہ بات آئی ہے کہ کیسز جو ہیں وہ ری اوپن ہو چکے ہیں اور کیا ہونے جا رہا ہے. اللہ تعالیٰ ہماری قوم کو, یہ ہمارے لیے ایک بہترین چیز ہے کہ یہاں پہ مینگو فیسٹیول لگ رہے ہیں, کرکٹ ہو رہے ہیں, لوگ آ رہے ہیں, لیکن ہمارے لوگوں کو بھی یہ چاہیے کہ ان کو لیگلائز طریقے سے لے کے چلیں, لوگوں کو انفارمیشن دیں. راجہ صاحب میں آپ کو ایک یہ بات بتاؤں کہ جہاں پہ بھی فوڈ فیسٹیول لگتے ہیں اب یہ فوڈ فیسٹیول جو ہے یہ باقاعدہ آپ کو حکومت یعنی کہ لوکل کمیون کی اجازت کے بغیر آپ نہیں لگا سکتے, آپ کو کمیون کو ڈیٹیلز بتانی پڑتی ہے ہم کیا کرنے جا رہے ہیں, کون کون سی فوڈ ہوگی, کون کون سی چیزیں ہوں گی, یہ سارا کچھ جو ہے یہ قانون جو ہے یہ پچھلے 5-6 سال سے یہاں پہ لاگو ہے اور اس کو جو ہے وہ لے کے چلنا پڑے گا. تو یہ کافی چیزیں ہیں جو سننے میں آ رہی ہیں, پڑھنے میں آ رہی ہیں. اب اتنا زیادہ سوشل میڈیا ہے, اتنا زیادہ پیجز ہیں کہ آپ پڑھتے پڑھتے تھک جاتے ہیں. پہلے چند ایک ہوتے تھے کہ واٹس ایپ پہ آ گیا, فیس بک پہ آ گیا, ایک تو سوشل جو آرگنائزیشنز ہیں ان کے مسائل پہ آ گیا, اب تو آپ دیکھیں کہ پولیس کی اپنی ایک ویب سائٹ بن چکی ہوئی ہے جو ڈیلی رپورٹ کرتے ہیں کہ پورے شی لینڈ میں کیا ہو گیا, یو لینڈ میں کیا ہو گیا, فیون میں کیا ہو گیا, کون کون سے کرائم, کون کون سے رجسٹرڈ ہوئے, وہ اس کے اوپر لگا رہے ہیں, کس نے گاڑی تیز کی, کس نے گاڑی کس کا چلان ہوا, وہ سب کچھ جو ہے. تو ان چیزوں کو پڑھنے کے لیے یہ سیاستدانوں کا کام ہے کہ اپنے لوگوں کو ایجوکیٹ کرے اور اپنے لوگوں کو یہ علم بتائیں کہ دیکھیں بے شک ہم چھٹیوں پہ ہیں, بے شک ہم چھٹیوں پہ ہیں, ہم کام کر رہے ہیں. مخالفین جو مرضی کے اس بات پہ, سکندر صدیق جو ہے ملک سکندر, اس نے 2-3 آرٹیکلز لکھے ہیں اور سوشل میڈیا پہ بھی اس نے لکھے ہیں کہ یہاں کی جو اویئرنیس ہے, حالانکہ وہ بھی بچوں کے ساتھ میرا خیال میں گرمیوں کی چھٹیاں منانے کے لیے یورپ میں کہیں گیا ہوا تھا, تو اس نے بھی کافی بات کی ہے. اور یہ چیزیں ہمارے دوسرے سیاستدانوں کو بھی چاہیے کہ وہ بھی آگے آئیں اور اپنے حالات کے بارے میں بتائیں, بلکہ یہ نہیں کہ وہ آپس میں ایک دوسرے کے بیک بائٹنگ جس کو کہا جاتا ہے, یعنی کہ ایک دوسرے کی غبیت کریں. تو میں اپنے ینگسٹر سے یہی امید رکھتا ہوں کہ آپ جو ہیں وہ اپنے راستہ بنائیں, کیونکہ فلکے تھنک کے الیکشن جو ہیں وہ کسی وقت بھی اس ملک میں دوبارہ ہونے کے چانسز ہیں, کیونکہ اس وقت جتنی بھی پارٹیاں ہیں جو اس وقت حکومت کو پی ڈی ایم کو لے کے چل رہی ہیں, ان کے اندر اختلافات بڑے بڑھ رہے ہیں. آپ دیکھیں کہ سوشل ڈیموکریٹ نے کیا کیا ہے, مونس لوکیٹوف نے فورن سے پہلے جو ان کی فورن پالیسی اولینگ پالیسی ہے اس کے اوپر تنقید کی ہے, اس سے پہلے بھی بہت ساری باتیں ہوتی رہی ہیں, اور اب جو ہے سوشل ڈیموکریٹ جو ہے وہ بالکل جو اس کے اندر پرانے لوگ بیٹھے ہوئے ہیں یا صحیح سوشلزم کے جو نظریات رکھنے والے لوگ ہیں وہ یہ بلو بلاک کی جو پالیسی سوشل ڈیموکریٹ میں گھس آئی ہوئی ہے اور حکومت کر رہی ہے, اس کو ڈیمولش کرنے کے لیے, اس کو ختم کرنے کے لیے وہ اپنے پر دوبارہ پھیلا رہی ہے. اور اب سوشل ڈیموکریٹ کیا کرنے جا رہی ہے, یہ بھی ایک ڈیڈ ماہ کے سامنے واضح ہو جائے گا کہ یہ لوگ کہاں تک اثر رسو رکھتے ہیں. آپ کو پتا ہے کہ مونس لوکیٹوف جو ہے یہ بہت ہی ایک قابل انسان ہے اور انسان ہمدرد, بلکہ میں یہ کہوں گا کہ جو ڈینش آئین ہے سوشل ڈیموکریٹس کی, اس حصے کی جو آئین پہ علمداری چاہتے ہیں, جو آئین پہ کام کرنا چاہتے ہیں, اس میں مونس لوکیٹوفٹ اور ان کے ساتھیوں کا بہت بڑا حصہ ہے اور بہت بڑا کردار ہے. اب وہ اس پہ ایکٹیو ہو چکے ہیں. اور اس کے ساتھ اگر آپ یہ دیکھیں کہ ریڈیکل وینسا اور اس کے ساتھ ایس ایف اور اس کے ساتھ جو الٹرنیٹو